दोस्तों जब हम जिंदगी के इन छोटे छोटे लम्हों की बात करते हैं तो एक चीज बार बार सामने आती है और वो है वक्त। वक्त कितना अजीब लफ्ज है ना। हम कहते हैं कि वक्त नहीं है, लेकिन अगर गौर करें तो वक्त हर इंसान के पास बराबर है। फर्क सिर्फ इतना है, कोई उसे कहाँ खर्च करता है और कोई कहाँ, सिर्फ फर्क इस्तेमाल का है। अपने वक्त को मुअस्सिर बनाते हैं या फजूलियात में खर्च करते हैं या आप पे मुनहसर है। किसी के लिए एक घंटा बहुत कीमती है, किसी के लिए वही एक घंटा मोबाइल की स्क्रीन पर उंगली चलाते हुए गुजर जाता है। किसी के लिए आधा घंटा अपने बच्चे के साथ बैठना बहुत अहम है, किसी के लिए आधा घंटा किसी ऐसी बहस में गुजर जाता है जिसका आखिर में कोई नतीजा ही नहीं निकलता। और फिर हम कहते हैं कि वक्त बहुत तेज़ी से गुजर रहा है। वक्त तो गुजरेगा ही दोस्तों, वक्त किसी के लिए नहीं रुकता। हम खुश हों या परेशान हों, कामयाब हों या नाकाम, मसरूफ हों या फारिग, घड़ी की सुइयां अपनी अपना काम करती रहती हैं। फर्क सिर्फ ये कि हम इन गुजरते हुए लम्हों के साथ क्या कर रहे हैं। कभी कभी मुझे लगता है कि हम मुस्तकबिल बनाने की इतनी कोशिश करते हैं कि हाल में जीना ही भूल जाते हैं। हम कहते हैं कि जब पैसे ज़्यादा हो जाएं तो सुकून से बैठेंगे, जब काम कम हो जाएगा तो घर वालों के साथ वक्त गुजारेंगे, जब ये मसला हल हो जाएगा तो खुश होंगे, जब ये चीज़ मिल जाएगी तो इत्मीनान होगा, और फिर एक चीज़ मिलती है तो दूसरी की फिक्र शुरू हो जाती है, एक मसला ख़त्म होता है तो दूसरा सामने आ जाता है, एक मंजिल हासिल होती है तो अगली मंजिल सामने आ जाती है, और यूँ पूरी ज़िंदगी जब ये हो जाएगा कि इंतज़ार में गुजर सकती है। इसलिए कभी अपने आप से कहना चाहिए कि नहीं, ज़िंदगी सिर्फ कल के लिए नहीं, आज भी ज़िंदगी है, आज की चाय भी ज़िंदगी है, आज की गुफ्तगू भी ज़िंदगी है, आज वालिदैन के साथ बैठना भी ज़िंदगी है, आज दोस्तों का साथ होना भी ज़िंदगी है, आज दोस्त हंस कर मिल रहे हैं यही ज़िंदगी है, आज किसी मासूम बच्चे की बात पर मुस्कुरा रहे हैं ये भी ज़िंदगी है, और आज थका हुआ घर वापस आना और अपने घर वालों को देख कर सुकून महसूस करना भी ज़िंदगी है। हम अक्सर बड़ी खुशियों के इंतजार में छोटी छोटी खुशियों को ज़ाया कर देते हैं, और हकीकत यह है कि बड़ी खुशियां ज़िंदगी में कभी कभार आती हैं। छोटी खुशियां हर रोज़ हमारे पास मौजूद होती हैं, बस उन्हें देखने वाली नज़र चाहिए। ज़रा आज घर जाते हुए रास्ते में आसमान को देख लीजिए, कभी हमने गौर ही नहीं किया कि शाम के वक्त आसमान का रंग कैसे बदलता है। सूरज डूब रहा होता है, लोग अपने घरों को जा रहे होते हैं, सड़कों पर रोशनी चलना शुरू हो जाती है, दुकानों के शटर खुलते हैं, चाय के होटलों पर बैठे लोग दिन भर की बातें कर रहे होते हैं, कोई रिक्शा लेकर जा रहा है, कोई मोटरसाइकिल पर घर की तरफ रवाना हुआ है, कोई दुकान बंद कर रहा है और कोई भी अभी अपना काम शुरू कर रहा है, और हर शख्स की एक अपनी एक कहानी है। ढाबे वाला, बारबेक्यू वाला इस वक्त अपनी दुकान खोल रहा है, जबकि कपड़े वाला, जूते वाला अपनी दुकान बंद करके घर की तरफ रवाना हो रहा है। क़याम व ताम के बंदोबस्त के साथ वाबस्ता जितने भी कारोबार हैं वो खुल रहे हैं, इसके अलावा जो दीगर ज़रूरियात के साथ मुंसलिक हैं वो इस वक्त बंद हो रहते हैं। हम एक दूसरे के पास से गुजरते हैं लेकिन हमें मालूम नहीं होता कि सामने वाला किन हालात से गुजर रहा है। किसी के चेहरे पर मुस्कुराहट है लेकिन दिल में परेशानी हो सकती है, किसी के चेहरे पर थकन है लेकिन घर जाकर उसे अपने बच्चों के लिए मुस्कुराना होगा, किसी के पास पैसे कम हैं लेकिन फिर भी घर वालों के लिए कुछ ना कुछ लेकर जा रहा होगा, किसी के पास बहुत कुछ है लेकिन दिल का सुकून शायद कम है, इसलिए लोगों को सिर्फ उनके चेहरे से मत जानिए, और शायद इसलिए नर्म लहजे की बहुत अहमियत है। आपको क्या मालूम आपका एक जुमला सामने वाले पर क्या असर डाल दे। हम कभी कभी गुस्से में ऐसे अल्फाज बोल देते हैं जिन्हें चंद मिनट बाद खुद भूल जाते हैं, लेकिन सामने वाला शायद वो अल्फाज कई साल तक याद रखे, और यूं नाराजगियां कई सालों तक चलती हैं। आपके एक लफ्ज ने किसी का दिल जख्मी कर दिया। और अरबी का एक मकूला है, जराहतु सिनानी लहल तियामु वला यल्तामु मा जराहतु लिसानी। तलवार जो जख्म देती है वो जख्म ठीक हो सकता है, वो जख्म भर सकता है, लेकिन जबान जो जख्म देती है वो जख्म ठीक नहीं होता, उसका मरहम नहीं है, वो कहीं ना कहीं इंसान के गोशे में सोच के हावियों में याद रहता है। इसी तरह कभी कभी हम किसी से अच्छे अंदाज में बात करते हैं और हमें भी याद नहीं रहता, लेकिन मुमकिन है कि वो शख्स बरसों बाद भी कहे कि एक वक्त था जब मैं बहुत परेशान था और फलां शख्स ने मुझसे इतनी अच्छी बात की थी कि मुझे हौसला मिला। यही वजह है कि अल्फाज मामूली नहीं होते, बात करने का अंदाज मामूली नहीं होता, लहजा मामूली नहीं होता। आप किसी को इज्जत दे दें आप वो कुछ नहीं जाएगा, आप किसी की बात सुन लें आपका कोई नुकसान नहीं होगा।
آپ کسی کو راستہ دے دیں, آپ کا سفر شاید ایک منٹ زیادہ ہو جائے لیکن سامنے والے کے لیے آسانی ہو جائے گی. اور زندگی شاید انہیں چھوٹی چھوٹی آسانیوں کا نام ہے. ہم اکثر کہتے ہیں دنیا بہت خراب ہے, لیکن دنیا صرف لوگوں سے خراب نہیں ہوتی, دنیا ہمارے رویوں سے بھی بنتی ہے. اگر ہر شخص یہی سوچے کہ میں اپنے حصے کی تھوڑی سی اچھائی ضرور کروں گا تو ماحول بدل سکتا ہے. آپ کسی کو دیکھ کر مسکرا دیں, کسی بزرگ کو راستہ دے دیں, کسی ضرورت مند کے لیے دعا کر دیں, کسی بچے سے محبت سے بات کر لیں, اپنے گھر میں کام کرنے والے شخص سے عزت سے پیش آئیں, کسی دکاندار سے بات کرتے ہوئے صرف اتنا اچھا رویہ رکھیں کہ وہ بھی ایک انسان ہے, اس کے بھی مسائل ہیں, اس کا بھی گھر ہے, اس کے بھی خواب ہیں, اس کے مزاج کو سمجھیں, اور سب سے بڑھ کر اپنے گھر والوں کے ساتھ اچھا سلوک کریں. کیونکہ عجیب بات ہے نا, باہر ہم ہر شخص کے ساتھ بڑے اچھے بن رہے ہوتے ہیں لیکن کبھی کبھی گھر میں وہی نرمی نہیں ہوتی. باہر ہمیں کوئی چائے دے تو ہم کہتے ہیں شکریہ, گھر میں ماں چائے بنا کر دے تو ہم کپ اٹھا کر چلے جاتے ہیں. باہر کوئی ہماری بات سن لے تو ہم کہتے ہیں بڑا اچھا انسان ہے, گھر میں والدین ہماری بات سنیں تو ہمیں لگتا ہے یہ تو ان کا فرض ہے. لیکن دوستو, ہر نعمت کی قدر کرنا سیکھیں. والدین کا ہونا صرف ایک معمولی بات نہیں ہے, گھر میں اپنوں کا ہونا معمولی بات نہیں ہے, صحت کا ہونا معمولی بات نہیں ہے, آنکھوں سے دیکھنا, کانوں سے سننا, چل پھر سکنا, اپنے فیصلے خود کرنا, یہ سب نعمتیں ہیں. ہم اکثر نعمت اس وقت محسوس کرتے ہیں جب وہ کم ہو جاتی ہیں. اس لیے نعمت موجود ہو تو شکر کر دیجیے, اور شکر صرف زبان سے نہیں, الحمدللہ کہنے کا نام نہیں ہے, شکر یہ بھی ہے کہ جو نعمت ملی ہے اسے صحیح طریقے سے استعمال کیا جائے, وقت ملا ہے تو اسے اچھے کام میں لگائیں, علم ملا ہے تو دوسروں تک پہنچائیں, رزق ملا ہے تو دوسروں کے لیے آسانی پیدا کریں, صلاحیت ملی ہے تو اسے ضائع نہ کریں. اور اگر آپ کے پاس کسی کی مدد کرنے کی طاقت ہے تو اسے صرف اپنے لیے نہ رکھیں, کبھی کسی کا کام آ جانا انسان کو اندر سے جو سکون دیتا ہے وہ شاید دنیا کی بہت سی چیزیں نہیں دے سکتی. آپ نے کبھی کسی کی مدد کی یا کسی کو مدد کر کے دیکھا ہے؟ ضروری نہیں کہ بڑی مدد ہو, کسی کو راستہ بتا دینا, کسی کے لیے دروازہ کھول دینا, کسی بوڑھے شخص کا سامان اٹھا دینا, کسی طالب علم کو ایک بات سمجھا دینا, کسی دوست کو صحیح وقت پر حوصلہ دے دینا, اچھا مشورہ دے دینا, کسی بیمار کی عیادت کر دینا, کسی پریشان انسان کی بات سن لینا, یہ سب مدد ہے. اور بعض اوقات سب سے بڑی مدد صرف یہ ہوتی ہے کہ آپ کسی انسان کو یہ احساس دینا ہے کہ وہ اکیلا نہیں ہے. یہ جملہ کتنا خوبصورت ہے کہ میں تمہارے ساتھ ہوں. کبھی کسی ایسے شخص کو کہہ کر دیکھیں جو واقعی پریشان ہو. آپ شاید اس کا مسئلہ حل نہ کر سکیں لیکن آپ اس کا حوصلہ ضرور بڑھا سکتے ہیں. اور انسان کو ہر بار مسئلے کا حل نہیں چاہیے ہوتا, کبھی کبھی اسے صرف ایک سہارا چاہیے ہوتا ہے. اس لیے دوستی بہت خوبصورت چیز ہے, لیکن دوستی صرف ساتھ بیٹھ کر ہنسنے کا نام نہیں ہے. اصل دوست وہ ہے جو آپ کی غیر موجودگی میں بھی آپ کی عزت رکھے, جو آپ کی کامیابی پر دل سے خوش ہو, جو آپ کی غلطی پر آپ کو تنہائی میں سمجھائے, سب کے سامنے آپ کو شرمندہ نہ کرے, جو آپ کی کمزوری کو آپ کے خلاف استعمال نہ کرے, اور جو آپ کے مشکل وقت میں آپ سے یہ نہ پوچھے کہ تم میرے لیے کیا کر سکتے ہو, بلکہ یہ سوچے کہ میں تمہارے لیے کیا کر سکتا ہوں. ایسے لوگ زندگی میں بہت قیمتی ہوتے ہیں. اور اگر آپ کی زندگی میں ایسا کوئی شخص ہے تو اسے معمولی نہ سمجھیں, کبھی اسے خود بھی بتائیں کہ تم میرے لیے اہم ہو. ہم لوگ احساسات دل میں رکھتے ہیں اور سمجھتے ہیں کہ سامنے والا خود سمجھے گا. ضروری نہیں کبھی الفاظ میں کہنا پڑتا ہے, کسی کو کہنا پڑتا ہے شکریہ, کسی کو کہنا پڑتا ہے کہ مجھے تم پر فخر ہے, کسی کو کہنا پڑتا ہے کہ تم نے میرے مشکل وقت میں میرا ساتھ دیا, میں اسے نہیں بولا. اور کبھی کسی سے کہنا پڑتا ہے اگر میری کسی بات سے تمہیں تکلیف ہوئی ہو تو مجھے معاف کر دینا. یہ جملے رشتوں کو کمزور نہیں کرتے بلکہ مضبوط کرتے ہیں. ہمیں اپنی انا سے تھوڑا سا باہر آنا چاہیے. ہر بار یہ سوچنا کہ پہل میں کیوں کروں, میں ہی کیوں فون کروں, میں ہی کیوں معافی مانگوں, میں ہی کیوں بات شروع کروں. کبھی کبھی آپ پہل کر لیجئے, ممکن ہے سامنے والا بھی ہی انتظار کر رہا ہو. اور اگر کوئی رشتہ صرف اس لیے ختم ہو گیا کہ دونوں طرف سے کوئی پہل نہیں ہوتی تو شاید نقصان دونوں کا ہوا. زندگی میں کچھ چیزیں واپس مل سکتی ہیں, پیسہ واپس مل سکتا ہے, ملازمت دوبارہ مل سکتی ہے, کاروبار دوبارہ شروع ہو سکتا ہے, لیکن گزرا ہوا تو واپس نہیں آتا. اور بعض لوگ بھی دوبارہ زندگی میں واپس نہیں آتے. اس لیے جو لوگ آپ کے پاس ہیں ان کی قدر کیجیے, ان کے ساتھ وقت گزاریں, ان کے ساتھ ہنسیں, ان کی بات سنیں, ان کے لیے دعا کریں. کیونکہ ایک دن ایسا بھی آ سکتا ہے کہ آپ کے پاس وقت بہت ہو لیکن وہ شخص موجود نہ ہو جس کے ساتھ آپ یہ وقت گزارنا چاہتے ہیں. یہ زندگی کی سب سے بڑی حقیقتوں میں سے ایک ہے. شاید اسی لیے آج کے دن قیمتی ہے, آج کا لمحہ قیمتی ہے, یہ گفتگو بھی قیمتی ہے, اور آپ کا ہمارے ساتھ ہونا بھی قیمتی ہے. اسی لیے میں چاہوں گا کہ جہاں کہیں بھی آپ یہ پروگرام سنیں, چند لمحوں کے لیے اپنے دل پر بوجھ کم کریں. جو گزر گیا اسے ہر وقت دوبارہ مت جئیں, جو آنے والا ہے اس کی ہر وقت فکر مت کریں, اور جب آپ کے پاس ہے اسے محسوس کریں. اگر گھر میں ماں ہے تو ان کے پاس بیٹھیں, والد ہیں تو ان سے بات کریں, بچے ہیں تو ان کے ساتھ ہنسیں, دوست ہیں تو ان کا حال پوچھیں, اور اگر آپ اکیلے ہیں تو اپنے رب کے ساتھ اپنا تعلق مضبوط کریں. کیونکہ انسان کی محفل ختم ہو سکتی ہے لیکن اللہ کے ساتھ تعلق کبھی ختم نہیں ہوتا.
اور جب دل واقعی بوجھل ہو تو دنیا کے شور سے تھوڑا دور ہو کر خاموشی میں بیٹھنا بھی ضروری ہے. ہم ہر وقت آوازوں میں گھرے رہتے ہیں, موبائل کی آواز, میسج کی آواز, کال کی آواز, گاڑیوں کا شور, لوگوں کی باتیں, سوشل میڈیا کی خبریں, ہر طرف کچھ نہ کچھ چل رہا ہے, لیکن کبھی انسان کو خاموشی بھی چاہیے ہوتی ہے. ایسی خاموشی جہاں وہ خود کو سن سکے, اپنے لیے اپنے دل سے پوچھ سکے کہ میں واقعی چاہتا کیا ہوں, میں کس کے پیچھے بھاگ رہا ہوں, کیا واقعی میرے لیے ضروری ہے, کیا میں خوش ہوں, اور اگر خوش نہیں ہو تو مجھے کیا بدلنے کی ضرورت ہے. یہ سوال نہیں آسان, لیکن کبھی نہ کبھی ہر انسان کو خود سے سوال پوچھنے چاہیے, کیونکہ زندگی صرف دوسروں کو خوش کرنے کے لیے نہیں ہے. اپنی ذمہ داری پوری کریں, اپنوں کا خیال ضرور رکھیں, لیکن اپنے روح کا بھی خیال رکھیں, اپنے اندر کے انسان کو بھی وقت دیں, اور سب سے اہم اپنے رب سے تعلق مضبوط رکھیں, کیونکہ بہت سے سوالوں کے جواب ہمیں دنیا میں نہیں ملتے, لیکن اللہ کے قریب جا کر دل کو سکون ملتا ہے. پر ایسا سکون ہوتا ہے جسے الفاظ میں بیان کرنا مشکل ہوتا ہے. تو دوستو, یہ تھی آج کی ہماری گفتگو کی ایک اور خوبصورت کڑی. آفٹر نون مکس ابھی جاری ہے, یہیں شامل کرتے ہیں خوبصورت سا سانگ. سنیے گا اور سر دھنیے گا, سنتے رہیے فضا 97.1 FM, کیونکہ فضا 97.1 FM آپ کا اپنا ریڈیو ہے. سنیے گا اور سر دھنیے گا خوبصورت سا پنجابی میش اپ سانگ.